हाँ बिल्कुल जना तासु जी संग खबर ओकला लाला जी जी द उस्ताद पके किरदार देनु यकीन उका नन सभा अलग ची कम देगा ना अगर प्लार न मनी द त्र न मनी द मामा न मनी प स्कूल के हो यकीन उका अगी नन अग स्कूल न दी पाती तासु जी का खबर कवे जखपल मंग प सरकारी स्कूल के सबक वेले दे त हो प्राइवेट इदारी न सभा ज्यादातर द प्राइवेट इदारो खबर को औ का सरकारी नन सभा मोबाइल दी अलग प मोबाइल के 100% प मोबाइल के एंगेज दे दाग प जेन के द उस्ताद अड़ो अग मकाम निष्ठा चे कम के मकाम वो सही दा बले दा खबर त समा खबर ओ करे जी छे प स्कूल नु की अग तरबियत वोली न कीगी छे अलग तो अलग वो गुर प मोटरसाइकिल راشی اگر ہینڈ فری لگولی داغ مان استاد خبری اگر اثر نہ کی اگر پی لگی نا نو پدی وجہ مزتا زدام جی دا استاد پکی اگر ہو صرف فل کورس برابری سبجیکٹ ٹیچ کی او باقی دا اگر زان صرف دا پرنسپل تر مدغ جر دا کورس ختم کا اگر یا دا زمان انگلش سبجیکٹ نی زور سر سر اخلاقی تربیت ز سٹوری ورتا مکم زور سر ایگزامپل زوم ورکم سنگ تا سر لے گیم دا شانتی نو پدی وجہ باندې زما خوزدام دا اغه الکان ندی دا اوسنی چې کم دی کنه دا یقین وکړه دا د خپل پلار نه منی دا د خپل تر نه منی د خپل ماما نه منی نو د استاد بسو منی او بل داسم کې دی شي کچری تاسو مثال په تر باندې دی تا یو خبر او کینو د غی مور چې کم دی پاغي باندې وی تاول زما بچی ته داسې وی یو سکول کې نن په والو نن سبا په والو پابندی دا نو اغه ته اډو اغه اغه شان دی کې دی نشي ولی نشي کې دی چې په خو به الک لا گزار ور کنه زبس اغه بو یاري چکم دے پسکولونو کے بدے مانے کارفورل پانشمنٹ مانے باقیدہ پابندی رت الگ الگ گزار نشی ورکولے نو الکان مخام مخا بگڑا بھی گی

0: आते माँ यानी डॉक्टर हैदर अली मोमन माँ यानी सो हैदर अली मोमन और
1: माँ यानी डॉक्टर आयशा हैदर मोमन इजाजत अल्लाह के जुमदा प्रोग्राम फिनिश को
0: द लुई अल्लाह
1: पामान
2: We'll be back right after the commercial break.
3: Pukhtunkhwa Medical Center Shah Mansur Sawabi. Kamze ch da mulk mode doctors ba maujood wi. Chepake Dr. Asif Ahmed, Medical Specialist, Dr. Yusuf, Cardiologist, Dr. Sahibzada Abdul Basit, General Surgeon. Assistant Professor Dr. Muhammad Zubair Bashir, Neurologist, yani daraguno o da patu specialist doctor. Orthopedic Surgeon Dr. Muhammad Nikash. General Surgeon Dr. Faisal Zia, or Plastic Surgeon Lady Dr. Shagufta Tariq Shahabba Mujudwi. Zamun Sahuliyat in ICU, Jani the Mashmano the Para the Shisho Sahulat, Eco, ECG, X-ray, Ultrasound, Laboratory, Pharmacy, Operation Theater, or Labor Room. The Marizan La Para Special Kamre, the Radio Dilbar Puasta Ratun ki patient the Parshan, Laboratory, or Medicine Bane Desfisad Nawala Mujudde, Sawabi, number C's. 280-129 मोबाइल नंबर 0303-292-6858
4: माँ वेले माले द शारजा ने काली रावड़ा
5: जो उस्ता कालू द पारा शारजी त सिंगलार शमा
4: ओहो पमीना बाजार दुबई की द शारजा ज्वेलर्स दुकान दे चटची द दुबई और द शारजा टूले वैरायटी मौजूद दा
5: नुदा सिवाया कना
4: शारजा ज्वेलर्स Proprietor, Zeb Brothers, phone 0938-273265.
6: 2P Medical Care Center. 2P Medical Care Center کے بعد Dr. Shehbaz Khan, Cardiologist and Medical Specialist Namazigar Sal Tarmakham Atopuri Nastwi Chuti the Jume Porus Dr. Vaseem Haider Tanuli Orthopedic and Spine Surgeon The Itwar Porus Nonawakla Tarmazigar Salurupuri Dr. Memuna Amir Gynecologist The Itwar Porus Sahar Danonawakla Tarmazigar Salurupuri Dr. Samina Bibi Physiotherapist The Hafti Awitwar Porus The Sahar Novajunawakla Tarmazigar Salurupuri Zad Physiotherapist The Jume Hafti او د اتوار پورس مازیګر سلور بجو نه واخلا تر ماخام اتو بجو پوری او د سره سره ډاکټر اماد زمان صاحب شوګر سپیشلیست وا د جمعرات پورس سحر د نو بجو نه واخلا تر مازیګر سلور بجو پوری او پی ڈی کوي 24 غنټه سرویس لیبر روم میډیکل سٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریټر سہولت او پیشنٹ میڈیکل وارڈز نو پتا یا ساته 2P میڈیکل کیئر سینٹر ایاس پلازا زړه میلی لار 2P موبایل نمبر 0335-666-2878 دویم نمبر دی 0336-444-5888
7: Music and Information Station 94 FM. Music and Information Station 94 FM. Music and Information Station 94 FM. Music and Information Station 94 FM.
8: Energetic rhythm, Dilbar FM. Get ready to rock 94.

0: ಅಯ್ಯೋ जैसे सोचो ना कि इन बस के ही देगा ना। सलाम ताहिर भैया, कैसे हो? प्रोग्राम बहुत ही अच्छा है जी। 7 बजे तक प्रोग्राम करिएगा, कीजिएगा। सारा हमारा साथ दे रही है पंजपीर से, बहुत बहुत शुक्रिया सारा। आओ दीन अलावा, ओके जनाब, मैसेज ना बराबर चल। क्या खबर है जी, मैसेज ना बराबर चल। اس تر ست پورج کمدن زبا تاثر موجود با امام ست بجو پورے زبا تاثر علائے با امام قدیز ایک کمدن ما سرا دا کمرشل ٹائم دے جی کمرشل نباد بیا رازو واپس رازو نور خبری ترکو او لگ چین تر ست پورج کم گینٹر ہے دی کے سلو سلو خبری کو جی تیز خبری کمدن خون نکی سنگا سمو لگا خیال ہے سمو لگا کمدن ارادہ استاسو ارادہ زما ارادہ خوش کمدن خی ارادہ دے جی او تاسو خپل اراده کمندر ما سره شریکه جي همدا نمبر دي پدي نمبر تاسو افير کي مسجونه غول شي لکه دا سيده چي کمرشل چکل اون اير کمرشل چکل پلي نو دي دوران کمندر تاسو پیغامات ما ته را لي غلي شي 0334440976 کمرشل نه بعد واپس راځو ٹھیک دي کنه
1: ويل بي بیک رائٹ افٹر دی کمرشل بریک
2: زندگي ایک خوبصورت سفر ہے جب انسان تندرست ہو तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। जेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर
3: सवाबी। ज्वानी द ज्वानको न बगैर निमगिड़ी हुई हु कुचरता ददग ज्वानको पवख बानी गम उनकलेशी न प रारवान वक की दग ज्वानके स्तासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सो रुपये बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम ची द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कुम चिप सलूर उरजु की सासुद स्किन एक्नीस पिंपल प मुकमल तो गबाने खत्मई और यवाज दाना द दग दानो चकम दागुन दी अगा हम प मुकमल तो गबाने खत्मेगी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड, सल्सिलिक एसिड, टी ट्री ऑयल और क्लिंडामाइसिन कुम ची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुम ची सिर्फ और सिर्फ په سلور شپو کې دننه دننه ستاسو دانی او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زر د نږدې کاسمیټکس جنرل او میډیکل سٹور نه د بلډونا کاسمیټکس ډاکټر هیدر اینټی اکنی فیس واش، ډاکټر هیدر اینټی اکنی کریم واخلی او د سکن ډېر مسلې اوارې کوي. د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزټ کړئ www.belladonna.com.pk.
4: خوش خبری، هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکت شوی وي، او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي، کوپی دردونه او ټکار کوي، هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی، نو د هغه ټولو مریضانو لپاره د خوشحالۍ خبر اوس با د هر اتوار پر ورځ باندې سحر د اتو بجو نه واخلي مازیګر تر څلورو بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سحر د اتو بجو نو اخلا مازیګر تر څلورو بجو پوری تاسو تشریف راوړی شئ. نو په تیار ساته بلال پلازا السید CNG ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی. مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره په دې نمبر رابطه وکړئ 0314 15 13 232، یعنی کې 0314 15 13 232.
5: ماں ویلے مال دا شارجہ نے کالی راوڑا
6: زو استا کالو دا پارا شارجی تا سنگلار شما
5: او ہو پمینا بازار ٹوپئی کی دا شارجہ جیولرز دکان دے چٹ اچھی دا دبئی اور دا شارجہ ٹول ورائٹی موجود دا
6: نو دا سوایا کنا
5: شارجہ جیولرز پروپرائیٹر زیب برادرز فون 0938 273265.
7: ٹوپی میڈیکل کیئر سینٹر کم سے چپ میڈیکل اسپیشلسٹ ڈاکٹران دا عوام دا خدمت لپارا موجود ہوئی چپکی ڈاکٹر عامر اسلم کارڈیولوجسٹ اینڈ میڈیکل اسپیشلسٹ دا اتوار پروز لس بجو نا تر ماخام سلور بجو پورے لیڈی ڈاکٹر فریحہ مشتاق فیزیوتھراپسٹ دا پیر نا تر جمعرات رس پورے سہر نہو بجو نا تر مازیگر سلور بجو پورے ڈاکٹر وکاس احمد کنسلٹنٹ اینڈ سائیکیٹرسٹ دا اتوار پروز یولس بجو نا تر ماسپخین درے بجو پورے گائناکولوجسٹ لیڈی ڈاکٹر اقرا رفیق ماہر امراض زچا بچہ دا پیر نتر ہفتے پوری مازیگر د سلور بجو نا ترماس خود پوری با اوپیڈی کوی زمون سہولیات تی 24 گھنٹے سروس لیبر روم الٹرا ساؤنڈ ایکو ای سی جی پیشنٹ میڈیکل وارڈ جنریٹر اور نو ٹو ضروری سہولیات موجود دی نو پتہ یاد ساتے اور تشریف راوڑے ٹوپی میڈیکل کیئر سینٹر ایاس پلازا زڑا میں لے لار ٹوپی موبائل نمبر دے 0335 686 78 دویم نمبر دے 0336 444 5888.
8: ون وائس ون نیشن اینڈ ون میوزک اسٹیشن ریڈیو دلبر انجوائے دی لائف.

0: back. Right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी, ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। जेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी, कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: जवानी द जवानको न बगैर निमगिड़ी, खुक चरता द दग जवानको प वक्त बानी गम उनकलेशी, न प रारवान वक्त की दग जवान के स्तासु द खाइस द खराबे दो बाइस जुड़ देशी। द ऑयल स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम कम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए। डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश कम चिप द ऑयल स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा कम चिप सलूर रजु की सासु द स्किन एक्नीज पिंपल प मुकम्मल तो गबाने खत्म हुई। और ये वाज़ दाना द दग दानो चकम दागुन दी अगर हम पर मुकम्मल तो गबाने खत्मेगी, पर देखे बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड, सल्सिलिक एसिड, ट्री ट्री ऑयल और क्लिंडा माइसिन कुमची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी। और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दानी और दानो दागुना प मुकम्मल तो गबानी खत्म ही। नो जरतर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई। द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk।
3: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي، چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکته شوی وي، او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي، کوپې دردونه او ټکار کوي، هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي، او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی، نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سہر د اتو بجو نواخلا مازیگر تر سلور بجو پوری تاسو تشریف روڑے شے نو پتیار ساتے بلال پلازا السید CNG تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغستو دا پارا پدے نمبر رابطو کے 0314-15-13-232 یعنی کہ 0314-15-13-232
4: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی کمزے چ ملک موڑے ڈاکٹرز بموجود بھی جبکہ ڈاکٹر آصف احمد میڈیکل سپیشلسٹ ڈاکٹر یوسف کارڈیالوجسٹ ڈاکٹر صاحبزادہ عبدالباسط جنرل سرجن اسسٹنٹ پروفیسر ڈاکٹر محمد زبیر بشیر نیورولوجسٹ یعنی درگنو اور دا پٹو اسپیشلسٹ ڈاکٹر آرتھوپیڈک سرجن ڈاکٹر محمد نقاش جنرل سرجن ڈاکٹر فیصل ضیاء اور پلاسٹک سرجن لیڈی ڈاکٹر شگفتہ طارق شہاب موجود وی زمون سہولیات ان آئی سی یو یعنی دا معشمان دپارا دا ششو سہولت ایکو ای سی جی ایکس رے الٹرا ساؤنڈ لیبارٹری فارمیسی آپریشن تھیٹر اور لیبر روم دا مریضان لپارا اسپیشل کمرے دا ریڈیو دلبر پواستہ راتکن کی پیشنٹ دپارا آپریشن لیبارٹری اور میڈیسن باندھے 10% نوالا 33% پورے ڈسکاؤنٹ ہم موجود دے پتا پختونخوا میڈیکل سینٹر نس باچا خان میڈیکل کمپلیکس شاہ منصور سوابی ٹیلیفون نمبر 09382801129 موبائل نمبر 0303-292-6858
5: مینا بازار ٹوپئی کی دشارجا جیولرز دکان دے چٹچی دا دبئی اور دشارجا ٹول ویرائٹی موجود دا
6: ندا سوایا کنا
5: شارجا جیولرز پروپرائیٹر زیب برادرز فون 09382732 65
7: ٹوپی میڈیکل کیئر سینٹر ٹوپی میڈیکل کیئر سینٹر کے بعد ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازیگر سلور نواخلا تر ماخام اتو پوری ناستی چھٹی د جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ اسپائن سرجن د اتوار پورس نو نواخلا تر مازیگر سلور پوری ڈاکٹر میمونہ عامر گائناکالوجسٹ د اتوار پورس سحر د نو نواخلا تر مازیگر سلور پوری ڈاکٹر سمینہ بی بی فزیوتھراپسٹ د ہفتے او اتوار پورس د سحر 9 بجے نواخلا تر مازیگر سلور پوری ڈاکٹر شہزاد فزیوتھراپسٹ د جمعے ہفتے او د اتوار پورس مازیگر سلور بجو نواخلا تر ماخام اتو بجو پوری اور دی سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا د جمعرات پورس سحر د 9 بجے نواخلا تر مازیگر سلور بجو پوری او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل اسٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز دو پتہ یاد ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لار ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5888
8: آپ سن رہے ہیں FM 94 ریڈیو دلبر سوابی